0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-2900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्म, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो, हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
6: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मसै पाइएन।
7: बुवा, चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ, सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9842664093।
8: शान्ति र विकासको लागि हाम्रो आवाज, रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 8 गते सोमबार, जुन 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको अष्टमी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी। परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै।
3: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राजसपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समाजन र डिजिटल सदस्य नवीकरणमा तीव्रता।
2: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, दिवानी संहिता संशोधन गरी सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिख प्रमाणीकरण अनिवार्य।
3: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इजरायलद्वारा लेबनानको उत्तरी क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने घोषणा।
2: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, भोलि 4 खेल हुने।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा, जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा रासोपा नेतृत्वको प्रतिबद्धताको प्रसंग।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रमा जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै रासोपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्था गत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष समेत गरेका हुन्। साथै उनीहरूले सुशासन र सेवा प्रभावमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दलदलबाट फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई राष्ट्रपतिले जोगाउने बताउनु भएको छ। सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजीनामा आएको र पुराना दलले अति गरेपछि जनताले राष्ट्रपतिलाई देशको सबै शक्तिशाली पार्टी बनाएको दावी समेत गर्नुभयो।
5: आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
3: त्यस्तै राष्ट्रपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्रै रोकिने बताउनु भएको छ। सरकार भनेको त गाड़ी जस्तो हो, गाड़ीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो, गाड़ी सिधा गइरहँदा कहिले लेफ्ट लेफ्ट राइट लेफ्टबाट गाड़ी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछन्, उहाँले भन्नुभयो।
6: हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
3: प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए।
7: पार्टी कंग्रेसका पार्टी सभापति गगन थापाले लोकतन्त्र कानूनी शासन समावेशी सामाजिक न्याय नेपाली समाजको डीएनएमा घोलिएको र विश्वास उहाँले भन्नुभयो म विश्वास गर्छु यो महाधिवेशनले समाजका ती आधारभूत मान्यतालाई अगाडि बढ़ाउन प्रण पनि गर्नेछ।
8: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
7: न्यायालय राष्ट्रपति कार्यालय संसद र आलोचनाको स्वर कमजोर भयो, अपारदर्शिता भनिए भयो भने जनमत नरहन सक्छ, बाचासँग मेल नखाने कतिपय घटना भएका छन्, लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस्, एमाले नेता प्रदीप ग्यावालीले भन्नुभयो।
9: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले छेक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
7: नेकपा नेता वर्षमान पुलले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो भने बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ र लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली थायी हुने विश्वास व्यक्त गर्नुभयो।
2: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मेलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी अवस्था हटाउन प्रस्ताव गरिएको हो। संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको मागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाएको प्रमाणित भएमा अदालतले अंश मागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद बढ़ाउन पनि प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको स्रोतहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम कार्यवाहीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो। महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने पनि बताउनु भए। उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र 15 महाधिवेशनसम्ममा अझ असमझदारी अन्त्य गरेर पार्टी अघि बढ़ने पनि दावी गर्नुभयो।
7: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्रै सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनैतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर अकाउन्टेन्ट प्रकाश लम्चाल रहेको आयोग गत 2 वैशाखमा गठन गरेको थियो।
3: आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिइएको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्वकीय राख्न पाउनुपर्ने सांसदहरूको माग र भइरहेको अलमल
10: नदिने किन नदिने पर्यो त हाउसमा त व्यवस्थित गर्नु पर्यो मर्यादित बनाउनु पर्यो त्यसको निम्ति सहयोगी चाहिन्छ भूमिका प्रभावकारी बन्नु परेन
3: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने साउदी अरब जान सी प्रमाणीकरण अनिवार्य लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले
13: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
14: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
18: आजको गोर्खा पत्रको भित्री पृष्ठमा साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य शीर्षकमा खबर प्रकाशित छ साउदी अरबको नेपाल स्थित दूतावासले साउदी अरब जाने नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने स्पष्ट पारेको छ नेपाल वैदेशिक रोजगार व्यवसाय संघका प्रतिनिधिसँगको भेटमा साउदी अरबका राजदूत फहद मोनाइकिरले यो साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने र आगामी जुलाई 1 कार्यान्वयनमा आउने जानकारी समेत गराउनु भएको छ त्यस्तै दूतावासले यो कार्यक्रम काठमाडौँसँगै लुम्बिनी जनकपुर नारायणगढ़ र महोत्तरीबाट पनि सञ्चालन गर्न तयारी गरिरहेको बताएको छ यसअघि नेपाल वैदेशिक रोजगार व्यवसाय संघको विरोधका कारण काठमाडौँ धापा सीमा स्थापना गर्न लागेको सेन्टरलाई रोकिएको थियो संघका अध्यक्ष दिक बहादुर खत्रीले व्यवसायको आपत्ति र सिन्डिकेटको आशंका ले गर्दाखेरि व्यवस्थापन गर्न नसकिने र गरीब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खड़ा गर्ने दावी समेत गर्नुभएको थियो
3: त्यस्तै भित्री पृष्ठमा नै सर्वोच्चको नयाँ भवन निर्माण अन्तिम चरणमा पुरानो भवनमा न्यायिक संग्रहालय निर्माण गरिने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नवीकरण नगर्ने फार्मेसीको दर्ता खारेज शीर्षकमा पनि अर्को खबर छ। औषधि व्यवस्था विभागले व्यावसायिक सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणीकरण नवीकरण नगरेका प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गर्ने भएको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कडाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
16: नयाँ पत्रिका दैनिकमा राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै शीर्षकमा खबर छ। विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ। 20 भन्दा धेरैको बयान भइसकेको छ। 30 भन्दा धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ। सोमबार या मंगलबार भित्र मुद्दा दायरको गृह कार्य भइरहेको पनि जानकारी दिइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 जनालाई थुनामा राखेर अनुसन्धान पनि गरिरहेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 4 कदमाहाका करिब 42 वर्षीय मृगेन्द्र कुमार मण्डल 6 महिनादेखि साउदी अरबमा अलपत्र अवस्थामा हुनुहुन्छ। 4 वर्षे रोजगार सम्झौता अवधि पुगेपछि उहाँ घर फर्किन 6 महिना अघि रियाद एयरपोर्टमा पुग्नु भएको थियो, तर सड़क दुर्घटना सम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उहाँलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्। 1,32,00,000 ब्लड मनी बुझाउन नसक्दा सप्तरीका मण्डल 6 महिनादेखि साउदीमै अलपत्र पर्नु भएको छ। भित्रीपन्नामा पीपीए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी बारेको खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका सौर्य तथा जलविद्युत परियोजनालाई 7

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
4: एचआईभी सम्बन्धी जानकारी: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुद, किरा फट्याङ्ग्रे तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एफजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
2: सुनिता आ गर त
3: भोके मेरो दाँत सबै किराले खाएको छ
2: गर न के आ गर म हेर्छु
3: आ
2: छि कस्तो गनाको दाँत माझ्दैन हो
3: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
2: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
4: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
5: भूपुसैनिक डेन्टल होम प्राली पेसिकर नगरपालिका 8 सेरा ओरालो लमजुङ
6: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
5: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
2: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
7: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
2: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
5: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
5: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
5: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
9: मेरो देश नेपाल

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
5: हो त है आमा, बरु कहाँ जानिस् भन्नु त।
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
1: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
2: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभीबाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रे तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभीको परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
5: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
6: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
5: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
6: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
7: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
7: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73829 र 98-17-15-40-38।
2: ओ भारे, खाना प्रलो छैन हतार लाइन हो आजो
3: मेवाने भिजी तारे मुई पिमा मिमामी मार्बलरी त्रिमा बीर बेसी सर मोबा गंगा आर्ट ग्यालरी या वो मैं आचो
2: मैं याम बीर तयार तड़ी भा तारे नासर बजार लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीर या वो मैं खारे तारे प्रे या से दी
3: स गंगा आर्ट ग्यालरी तो बने आचो
2: तर नि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो साल अस्ति ब्याज दे माया चिनो भनेम्रो
3: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
4: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिन्ह, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
1: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो बैंक चोक, लमथुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665-31-387, मोबाइल नम्बर 98462-46-648 र 98463-01-883।
6: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिने।
7: बुवा पिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465-64-93।
0: एचआईभी सम्बन्धी जानकारी। एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने।

0: एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा सुई सिरिजको साझा प्रयोग गरेमा एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ज्योतिष तथा वनझाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वनझाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै काम्ने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ। छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमती को मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56।
1: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98-166-85-520, 98-066-66-162 र 066-521-381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
5: किन हाँस्या नि बुढा, तँलाई फर्किने गरे? कालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि, तँलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
6: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981।
6: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
4: जापान ट्राई होइन स्योर गरौं।
7: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
4: स्टुडेन्ट एन्ड ओरिगिन भिजामा जापान जाने सुवर्ण अवसर।
7: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
6: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
8: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420335, 06652420375, मोबाइल नम्बर 9856045।

0: ओहो
1: हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
4: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
2: मेरो त अझै एक महिना बाँकी छ यार।
4: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
2: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो।
4: यो त गजबको अफर रहेछ त यार।
2: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
4: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
3: थप जानकारीका लागि 98-028-44-010, 98-028-38-526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय वर्ल्ड लिङ्क कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-451-39-647 र 98-111-90-610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसार

0: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
0: एचआईभी सम्बन्धी जानकारी: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुद, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा। एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
7: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
7: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि त्यही जाउँ न
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
4: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रमा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165-85520 98066-66162 र 066-521-381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमजुङ
5: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभीबाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने
2: आत्तिनु पर्दैन। एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने,
9: आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने।
2: एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने।
9: अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने,
2: नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने।
9: एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा।
2: एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा।
9: एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
10: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एफजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900।
4: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्नु पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसीसहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स बेसीसहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ, बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।

0: जय लक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565 राज्य अनुसारका पत्थरका लागि जय लक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भरे खन पलो छैन हतार नै र
1: हो याजु नेवाने बछिजी तारे मुई पिबा मिमामी मार्बलरी प्रिमा बीर बेसी सर मुबा गंगा आर्ट ग्यालरी याबो मै बाचु
0: नै याम बीर तयार तडीबा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याबो मैलो फारे तारे प्रे यानो सेदी
1: स गंगा आर्ट ग्यालरी तो बनेबर आछु
0: तर मी मार्बलर फ्रीबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
1: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्देऊ त नेपाली भाषामै
2: बेसी साहब नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9842646648 र 9843018383
4: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिने
5: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
4: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
5: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
7: कामने रोग
6: बौलाउने रोग
7: ढल्ने रोग
6: मूर्छा पर्ने
7: सपना नराम्रो देख्ने
6: डराउने
7: रिस उठ्ने
6: तर्सिने
7: खान मन नलाग्ने
6: चिलाउने
7: ऐठन गर्ने
6: कम्मर दुख्ने
7: हात खुट्टा पोल्ने
6: चपाउने
7: हात खुट्टा दुख्ने वा सुन्निने
6: ज्यान करकर खाने
7: महिनावारी गडबडी
6: बाजोपन
7: छारे रोग
6: प्रेसर
7: सुगर
6: प्यारालाइसिस
7: दम
6: खोकी टोकेको निलो दाम
7: मान्छे हराएको
6: सामान हराएको
7: मुना मुना लागेको
6: मेलमिलाप गर्न पर्ने
7: दाँत दुखेको
6: बिगार परेको
7: पैसा फसेको
6: रक्सी छुटाउने
7: घर बाँध्ने
6: विनाश भएको
7: टाउको दुख्ने
6: ग्यास्ट्रिक
7: जन्डिस भएको
6: सतुर नष्ट गर्ने
7: बाथ रोग
6: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनु नै छैन
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
8: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रे तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, सर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিটো উঠ না, আপনি বিহি বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিটো।
1: ও তো এ আমা, বরু কা জানি, বন্ধু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরাই বেশি শহরকো ভীমসেন স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: ओहो हेड सर, टाढै को साइत हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
6: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मिसे भइदिने।
7: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका 8 सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98-465-64-093।
8: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
9: काम्ने रोग,
8: बौलाउने रोग,
9: ढल्ने रोग,
8: मूर्छा पर्ने,
9: सपना नराम्रो देख्ने,
8: डराउने,
9: रिस उठ्ने,
8: तर्सिने,
9: खान मन नलाग्ने,
8: चिलाउने,
9: ऐठन गर्ने,
8: कम्मर दुख्ने,
9: हात खुट्टा पोल्ने,
8: चपाउने,
9: हात खुट्टा दुख्ने वा सुन्निने,
8: ज्यान करकर खाने,
9: महिनावारी गडबडी,
8: बाजोपन,
9: छारे रोग,
8: प्रेसर,
9: सुगर,
8: प्यारालाइसिस,
9: दम,
8: खोकी, टोकेको निलो दाम,
9: मान्छे हराएको,
8: सामान हराएको,
9: टुनामुना लागेको,
8: मेलमिलाप गर्न पर्ने,
9: दाँत दुखेको,
8: बिगार परेको,
9: पैसा फसेको,
8: रक्सी छुटाउने,
9: घर बाँध्ने,
8: पिनाश भएको,
9: टाउको दुख्ने,
8: ग्यास्ट्रिक,
9: जन्डिस भएको,
8: शत्रु नष्ट गर्ने,
9: बाथरोग,
8: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
9: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
10: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लम्सुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 78 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36।
8: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: अब पाउनुहोस् ओर्डलिङ्कको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9808444010, 9808438526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
3: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
4: ल ल आए बहिनी, किन होला?
3: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
4: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
6: सुनिता आ गर त
3: भोके, मेरो दाँत सबै किराले खाएको छ।
6: गर न के, आ गर, म हेर्छु। आ छी, कस्तो गनाको, दाँत माझ्दैन हो? छ।
7: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
8: भूपुसैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
8: सम्पर्क फोन नम्बर 066551429, मोबाइल नम्बर 9894184440।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बस्थे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिच सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुन्चादी पसल विश्वह नगरपालिका 8 नारायणस्थान लम्जु
4: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभी बाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने एचआईभी कसरी सर्छ असुरक्षित यौन सम्पर्क गरेमा संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा सुई सिरिन्जको साझा प्रयोग गरेमा एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा एचआईभी कसरी सर्दैन लामखुट्टे उपिया उडुद किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा जुठो खाँदा लुगा साटासाट गरेर लगाउँदा हात मिलाउँदा एउटै काइयोले कपाल कोर्दा एउटै धारा पोखरी चर्पी प्रयोग गर्दा चुम्बन गर्दा श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
7: कार्यक्रम स्वास्थ्य सरोकार
8: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
9: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी शहर लमजुङ।
3: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
4: जापान ट्राई होइन, स्योर गरौं।
5: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
4: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
5: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमजुङ एजुकेशन सेन्टर, बेसी शहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
6: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
7: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
8: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
7: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
8: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी शहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
7: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
8: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
7: जय बुद्ध ज्वेलरी, बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गेखोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
1: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा अनुभवी फार्मासिस्ट द्वारा दिइने सेवामा विश्वास गरौं।
1: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
2: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
0: एचआईभी सम्बन्धी जानकारी। एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ। आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुद, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभीको परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आचिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभीको परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।

0: कार्यालय लमजुङला अपील
1: सुखा मौसमरी रिरी सुखा सेवलका दे
2: कार्यक्रम स्वास्थ्य सरोकार
3: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी शहर लमजुङ।
3: ज्योतिष तथा वनझाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वनझाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानो गोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाजोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56।
4: सिमिका, आ गर त
5: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
5: आ
4: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
5: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
6: नोट: यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
7: भूपुसैनिक डेन्टल होम प्राली, भेसिटर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
8: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
7: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98-414-84-440।
4: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
9: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफूल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
10: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी चार नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
11: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
9: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
10: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
11: सम्पर्क नम्बर 9842618202 र 9840319789।
10: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ।
11: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-735, 066-520-475, मोबाइल नम्बर 98-560-45-735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहास अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462373829 र 98174438।

0: अथवा पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क रु 3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 9808-44010 र 9808-38526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
1: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु
2: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौ यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
1: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
2: HIV सम्बन्धी जानकारी

0: छिर्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने। संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने। एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन। एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने। आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने। एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने। अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मी सँग सम्पर्क गर्ने। नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिजको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा। एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
5: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बस्थे कि? के भयो मेरो बुढीलाई? आज
6: चाडबाड पनि नजिकै आइसक्यो। गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो।

0: किन हाँसे हो नि बुढा तुलै फर्किने गरी तालबारा हे डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: पाल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891209781
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
0: जापान ट्राई होइन स्योर गरौं
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
0: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2979 मोबाइल नम्बर 9855602979
0: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
0: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 9862-49129 र 9841-52091 ओ भरे खन प्रलो छैन हतारलाई र
5: होइ आजु मेवाने भिजी तारे मुई पिब मिमी मार्बलरी त्रिवीर बेसी सर मोबा गंगा आर्ट ग्यालरी या आचू
0: नई आम भीर तयार तड़ी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र बैनर को बनेल पर्दी भीर या मैलो खारे तारे प्रे आना से दी
5: स गंगा आर्ट ग्यालरी तो बने आचू
0: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिनो भनेम्रो
5: तैले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
0: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
6: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
7: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 98462646648 र 98463018383।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।

0: एक्लै बस्नुपर्छ, कृपया मेरो लागि प्रार्थना गरिदिनु होला, र कुनै असल पुस्तक पुस्तिकाहरू छन् भने कृपया मेरो ठेगानामा पठाइदिनुहोस् भनेर लेख्नु भएको छ।
1: अवश्य पनि हामी विद्याजीको लागि प्रार्थना गर्नेछौँ र तपाईँलाई उपयोगी हुने किसिमको पुस्तक पुस्तिका पनि पठाउने कोसिस गर्ने नै छौँ। हामीलाई सम्झिनु भयो, पत्र लेख्नुभयो, हामी धेरै उत्साहित भएका छौँ र यो पत्रको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: पत्रकै क्रममा मेरो हातमा यो अर्को पत्र छ विनायकजीको,

वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.cbc.org.nz

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
3: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्नी तथा मांसपेशी दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
4: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
5: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
6: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
5: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
6: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेओडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
8: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
6: सम्पर्क फोन नम्बर 98168-85520-0066-66162 र 0066-521-381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: किन हाँसे नि बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने टिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
0: जापान ट्राई होइन सियोर गरौं
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
0: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2979 मोबाइल नम्बर 9856602979
0: ओहो हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
0: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 9862649129 र 9841652091 ओ भरे खन प्रलो छैन हतारलाई न
5: हो आजु मेवाने भ छिजी तारे मुई पिमा मिमामी मार्बलरी प्रिमाबीर बेसी सर मोबा गंगा आर्ट ग्यालरी याव मैब आछु
6: नै याम भिर तयार तडीमा तारे नासर बजार लम्बीमु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याव मैलो खारे तारे प्रे याम सेदी
5: स गंगा आर्ट ग्यालरी तोतो बनेर आछु
6: तर मि मार्बलर फ्रीमा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर गर्दिम लम्रो छल असी ब्याज माया चिलो भनेम्रो
5: तैले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्थ्यो त नेपाली भाषामै
0: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
4: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्त लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
7: पवित्र गंगा आर्ट ग्यालरी एन्टरफ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमछुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665531387 मोबाइल नम्बर 98462646648 र 98463018383।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: सिमिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
6: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
5: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
5: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
0: हजुर बाबु छोरालाई अनन्ती ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
6: नआत्तिनुहोस् भाउजू मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले
0: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
7: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा सबै खाले औषधि बिक्री वितरण घाउ सफा गर्ने सिलाई तथा टाँका लगाउने बाप लगाउने छाला तथा अन्य रोगको उपचार गरिन्छ औषधिमा विशेष छुटको व्यवस्था छ महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ सुगर प्रेसर युरिक एसिड दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ
4: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं
7: सोयल मेडिसिन्स बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोप्राइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032
8: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
8: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
8: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652425 06652475 मोबाइल नम्बर 9856445।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भिन्सुरी स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभीबाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने एचआईभी कसरी सर्छ असुरक्षित यौन सम्पर्क गरेमा संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा सुई सिरिन्जको साझा प्रयोग गरेमा एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा एचआईभी कसरी सर्दैन लामखुट्टे उपिया उडुद किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा जुठो खाँदा लुगा साटासाट गरेर लगाउँदा हात मिलाउँदा एउटै काइयोले कपाल कोर्दा एउटै धारा पोखरी चर्पी प्रयोग गर्दा चुम्बन गर्दा श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँघरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
6: कार्यक्रम स्वास्थ्य सरोकार
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
6: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
4: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
3: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
3: हाम्रा सेवाहरू: कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिने।
6: बुवा फिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाऊँ बरु।
5: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: सुनिता आ गर त
0: भोके, मेरो दास सबै किराले खाएको छ।
3: गर न के, आ गर, म हेर्छु।
0: आ
3: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
0: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
3: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाउ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
4: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
5: भूपुसैनिक डेन्टल होम प्राली, बेसीचर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
6: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
5: सम्पर्क फोन नम्बर 06651429, मोबाइल नम्बर 9894484440।
7: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
8: जापान ट्राई होइन, सियोर गरौ।
9: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
8: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
9: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
7: लमजुङ एजुकेशन सेन्टर, बेसीसहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
10: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 06651920900, मोबाइल नम्बर 9856602900।
11: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जानु भए सँगै जाउँ है।
12: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
11: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसीसहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 06651227, मोबाइल नम्बर 9842649129 र 9841052091।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। Thank you.

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईवी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
1: मेरो त अझै एक महिना बाँकी छ यार।
0: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
1: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो।
0: यो त गजबको अफर रहेछ त यार।
1: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
0: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
2: थप जानकारीका लागि 9008244010 9008238526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि। बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ, र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
3: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 9842618202 र 9842039799।
2: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
2: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
2: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
5: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा

0: नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: नोट, औषधिको मूल्यमा होइन अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
0: सयल मेडिसेल्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरस कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
2: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
0: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ। सम्पर्क नम्बर 066-590-2909, मोबाइल नम्बर 9856-602909।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।